0: بزنسوں پر 1,00,000 کروڑ روپے کا اثر پڑے گا۔ انہوں نے کہا کہ سونے کی ادھی قیمت باہری مورچے پر کچھ چنوتیاں اتپن کر رہی ہیں۔ انہوں نے کہا کہ دیش کے نتیگت پرتکریا کو گھریلو وکاس کو بنائے رکھنے کے حساب سے تیار کیا گیا ہے۔ وت منتری نے پردھان منتری نریندر مودی کی پروپکار سمبندھی اپیلوں کے بعد ایک سنشے پورن اور نراشاوادی ماحول بنانے والوں پر نشانہ سادھا۔ انہوں نے کہا کہ بھارت ڈر پھیلانے کا جوخم نہیں اٹھا سکتا۔ پیٹرول کے مولے میں آج 2.61 روپے اور ڈیزل میں 2.71 روپے کی بڑھوتری ہوئی ہے۔ دلی میں اب پیٹرول 102.12 روپے اور ڈیزل 95.20 روپے پرتی لیٹر ملے گا۔ پیٹرول اور ڈیزل کے مولے میں پچھلے 2 سپتاہ میں یہ چوتھی ورتھی ہے۔ سرکار نے سوشل میڈیا پر وائرل اس میسج کا کھنڈن کیا ہے جس میں دعویٰ کیا جا رہا ہے کہ رکشا منتری راجناتھ سنگھ نے بلوچستان لیبریشن آرمی کو بھارت کے سمرتھن کے سمبندھ میں بیان دیا ہے۔ پتر سوچنا کاریالے کی تتھیہ جانچ اکائی نے کہا کہ دعویٰ بھرامک ہے۔ اکائی نے کہا کہ رکشا منتری اور سرکار نے ایسا کوئی بیان نہیں دیا ہے۔ سرکار نے ناگرکوں کو ایسی بھرامک جانکاریوں سے ساودھان رہنے کی صلاح دی ہے۔ اس سمبندھ میں کیول سرکاری سوتروں پر ہی وشواس کرنے کو کہا گیا ہے۔ امریکہ کے ودیش منتری مارکو روبیو نے کہا ہے کہ امریکہ اور ایران نے ہورمز جلڈمرو مدھیہ کو پھر سے کھولنے کے لیے وارتا میں مہتوپورن پرگتی کی ہے۔ سنواددتاؤں سے بات چیت میں مارکو روبیو نے کہا کہ ایران کے پرمانو کارکرم اور کھیتری سرکشا پر پرارمبک سمجھوتا ویاپک وارتا کا مارگ پرشست کر سکتا ہے۔ امریکہ کے ودیش منتری نے کہا کہ راشٹرپتی ڈونلڈ ٹرمپ اور وکلپوں پر وچار کرنے سے پہلے کوٹنیتی کو ہر موقع دیں گے۔ ہورمز جلڈمرو مدھیہ سے وشو کی اورجا آپورتی کا لگ بھگ 20% حصہ گزرتا ہے۔ اس ورش کی شروعات سے ایران پر امریکہ اور اسرائیل کے سنیکت حملوں کے بعد ہورمز جلڈمرو مدھیہ بادھت ہوا ہے۔ ودیش منتری روبیو بھارتی نیتاؤں کے ساتھ بیٹھک کرنے کے لیے اس سمے بھارت میں ہیں۔ وہ نئی دلی میں کواڈ ودیش منتریوں کی بیٹھک میں شامل ہوں گے۔ ये समाचार आकाशवाणी से प्रसारित किए जा रहे हैं। ताजा समाचार जानने के लिए आप हमारे सोशल मीडिया हैंडल @YIRNewsHindi को फॉलो कर सकते हैं। ये आकाशवाणी है। मौसम विभाग ने दिल्ली के लिए 3 दिन का लू का येलो अलर्ट जारी किया है। राष्ट्रीय राजधानी में तापमान 44 से 46 डिग्री सेल्सियस के बीच रह सकता है। अगले 2 दिन के दौरान हरियाणा, चंडीगढ़, पंजाब, बिहार, छत्तीसगढ़, मध्य प्रदेश, तटीय आंध्र प्रदेश, पूर्वी राजस्थान, झारखंड, ओडिशा, तेलंगाना और पश्चिमी उत्तर प्रदेश में भी लू की स्थिति बनी रहने की आशंका है। आज पश्चिम बंगाल के गांगेय क्षेत्र में मौसम गर्म और उमस भरा रहेगा। इस बीच आज पूर्वोत्तर के कुछ हिस्सों, पश्चिम बंगाल के तराई वाले क्षेत्र, सिक्किम, केरल, माहे, तमिलनाडु और पुदुचेरी में तेज वर्षा का अनुमान है। जम्मू कश्मीर, अंडमान और निकोबार द्वीप समूह, असम, मेघालय, बिहार, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश और लक्षद्वीप के कुछ स्थानों पर आज बिजली चमकने और आंधी तूफान आने की संभावना है। भीषण गर्मी नौतपा की आज से शुरुआत हो गई है। ये अगले महीने की 2 तारीख तक जारी रहेगा। मध्य प्रदेश से हमारे संवाददाता की एक रिपोर्ट।
1: मध्य प्रदेश में आज से नौतपा शुरू हो गया है। ये सिलसिला 2 जून तक चलेगा। नौतपा यानी साल के वो 9 दिन जब सूरज की तपिश सबसे ज्यादा होती है। मौसम विभाग ने आज प्रदेश के 44 जिलों में लू चलने की चेतावनी दी है। निवाड़ी, टीकमगढ़, छतरपुर, पन्ना और सतना में हालात सबसे गंभीर हैं। इसीलिए इन 5 जिलों में मौसम विभाग ने रेड अलर्ट घोषित किया है। मौसम विभाग का कहना है कि 25 से 28 मई के बीच गर्मी और भी बढ़ेगी और 31 मई तक किसी भी तरह की राहत की उम्मीद नहीं है। अभिनव गोयल, आकाशवाणी न्यूज, भोपाल।
0: घरेलू शेयर बाजार के संवेदी सूचकांक में आज दोपहर के कारोबार में लगभग 1.2% की वृद्धि दर्ज की गई। अंतिम समाचार मिलने तक सेंसेक्स 944 अंक की वृद्धि के साथ 76,360 जबकि निफ्टी 270 अंक बढ़कर 23,989 पर था। नॉर्वे शतरंज प्रतियोगिता 2026 का शुभारंभ आज नॉर्वे के ओस्लो शहर में हो रहा है। टूर्नामेंट भारतीय समय के अनुसार रात 8:30 बजे शुरू होगा। 13 वर्ष के इतिहास में पहली बार ये प्रतियोगिता स्टावांगर के बजाय ओस्लो में आयोजित की गई है। इस प्रतिष्ठित प्रतियोगिता के ओपन और महिला दोनों वर्गों में शामिल खिलाड़ियों में मैग्नस कार्लसन, डी गुकेश और आर प्रज्ञानानंद जैसे विश्व के दिग्गज ग्रैंड मास्टर भी हैं। भारत ने जापान में आयोजित अंतर्राष्ट्रीय